0: ठिक्योगे येना यंग युना ngा शरा योंजो गगी दायो नस योनु तेना ngा सेमा ngारखि चिरियोंगे
1: अपा छु न्यमि छु न खुन्यान दोका
2: तामु शिरा चखनरी सिमा छुको
3: दिजेसो छिन वारमिलम दंदन कोरे देरतन बाबा सलिमशी नेम दंदप जोले
2: हमबाजी नु ताबगे ली गर निन छिनजे इवा मेबा न हंसोंगी वाशी मारी yina yang ska tsxi chi hi ne che sun ji ga na dun la dung to gi ba di ji ni li sim ni ga tang che gu nu ga ba han ba ge li kan de tu mer shi ka ji dam cha di zhen yong ge
4: la lang tu ge ma zo ri sha zhe ge zab zhe teng la mi ran zhe la song chu xi ni ce su gong de ge wa teng su zhe bu nei ji sha ji
3: pu sim la kin de shi da sim la kin de shi Bertun la kindilse